یہ دس اندرے میں قابو چ کر لینا ہے. پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے. واشنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے. یہ تے رہے ہی نہیں. ستر دوئے بھرے امرت سر بکھ کو مار کڑا. شریر وچ آیوروید دی پدھتی دے مطابق 72 موٹیاں ناڑاں نے 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے. لیکن مول روپ دے وچ وڈیاں ناڑاں اے 72 نے. بھگت جی کہہ رہے نے اے 72 ناڑاں انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا. میرا خون خون نہیں رہا، امرت ہو گیا. اور جد خون امرت ہو گیا تو بول امرتمئی ہو گئے. امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ. جے خون امرت ہو گیا تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے. روم روم دے چوں امرتیاں ترنگا نکل دیا نے. اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے. ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے. ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے. ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے. ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا ہے، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیکھ بن جاندا ہے، سرمور بن جاندا ہے. کھیڈ دے خون دی ہے. پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے، اور من دا اہی وے شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون. کہاوتاں تے خون دے سمبندھ وچ کئی نے. اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں، پانی ہو گیا. ایک کہاوتاں بالکل صحیح ہیں، بالکل. عمر دے ودیاں اگر پریم ودے، دیا ودے، تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے. پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے، تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے. اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے. کیوں؟ روز روز نویاں نویاں خواہشاں، نویاں اچھاں، ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے. پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں. خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے. میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है, फलां है, फलां है। और इस तरह अधूरियां कामनावां, अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है। उठदे आं, बैठदे आं, चलदे आं, चिड़चिड़ापन, और यही चिड़चिड़ापन, एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु का सिमरन होंदा, ते प्रभु का सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है, वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा, खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु, सूरज बन के मैनूं चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नु भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नु शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नु शैतान कहंदे ने, शांतमई नु भगवान कहते हैं। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी, मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है। एक गोद दे चुके तेनु खिडांदी रही, एक कंधे दे उपर चुक के तेनु लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है। शुक्र तेरा, शुक्र तेरा। आज बुढ़ा हो गया, बिरध हो गया, पुत्र

कि सिमृति कदी अगे जांदी है कदी पिछे जांदी है। जदे भूतकाल दी तरफ जांदी है तो भूतकाल दा चिंतन बन जांदी है, जद भविष्य दी तरफ जांदी है तो चिंता बन जांदी है। तो चिंतन चलदा है भूतकाल दा, चिंता चलदी है भविष्य दी कि किस तरह मिटे। धन गुरु अर्जन देव जी महाराज फरमान करदे ने, मैं जिथे तक देखदा मनुख चिंता विच जी रहे, भविष्य बहुत लंबा हर एक ने बनाया है, बहुत लंबा बहुत लंबा। चिंतत ही दिसे सब को है, सारी चिंता दिस दिखाई दे रहे, सारिया ने बड़ा लंबा भविष्य बना रखे और चिंता भविष्य की। यही कारण है कि कदम कदम ते बाजारां च बैठे ज्योतिषी मिलणगे, उन्हां नूं भी पता है हर मनुख जी रहा है भविष्य की चिंता दे च, जरूर पूछेगा भविष्य कैसा है, भविष्य कैसा है, भविष्य कैसा है, भूतकाल कैसा है, कुछ इस नूं चेते है, गुजरिया होया कल कैसे सी, गुजरिया होया साल कैसे सी, गुजरे 50 साल कैसे सन चेते ने, आने वाला कल किस तरह होवेगा कुछ भी नहीं पता, कुछ भी नहीं पता। ये तो ठीक है कि 50-60 साल तो कोई पिछे जाए, 5 साल दी जद जिंदगी होवे उस तो पिछे मनुख दियां यादां नहीं जांदियां, भुल गया है। हां किसी किसी दी सिमरती ये शक्ति ज्यादा होंदी है, वह इस जन्म दी दीवार नू तोड़ के अगले जन्मां च भी पहुंच जांदी है। पिछोकड़ बहुत कुछ दिसदा है, बहुत कुछ दिसदा है, और भविष्य भी वो देख लेंदे ने और सही देखदे ने। मनुख दा भविष्य है परमात्मा होना, भावे अज हो जाए भावे कल होवे, परमात्मा होए बिना ये चिंता मिटनी नहीं, ये भविष्य मिटना नहीं। पर यादां मासी दियां भूतकाल दियां यही बोझ मनुख ढो रहा है, इसी बोझ दे थले मनुख दबे होया है, यही भार चुकी फिरदा है। कहिंदे ने भाई साहब भाई नंद लाल अद्धी रात नू बैठे ने, मुंह लंबे लंबे होके निकल रहे ने, गुरु गोबिंद सिंह जी महाराज दी चहल कदमे आप दे कन्ना विच होकियां दी आवाज पई, जिधरों होके आ रहे सन गए देखे आए ते नंद लाल, नंद लाल नूं भी महसूस होया मेरे कोल कोई खड़ा है, गौर नाल देखिया ते सतगुरु कदमां ते डिग गए। पातशाह कहिंदे ने नंद लाल रात बड़ी स्याह है काली है, हां महाराज बड़ी काली है, सब कुछ काला दिखाई दे रहा है, हां महाराज काला दिखाई दे रहा है, सारा आसमान काला दिखाई दे रहा है, हां महाराज सारा आसमान काला दिखाई दे रहा है, 10 क्यों काला दिखाई दे रहा है, ये क्यों काला है। तो नंदलाल सोचदे च पै गए, हाथ जोड़ के कहने पातशाह मैं शायर हां कवि हां आपका अदना सेवक हां सिख हां, मैं विज्ञानक नहीं, मैं की जाना आसमान काला क्यों है। पर सतगुरु कहने तू तस्लीम कीता है शायर है कवि है, तो कवि दी अपनी कल्पना दी परवाज भी होंदी है, शायर दे अपनी तखयल दी परवाज भी होंदी है, उडारी होंदी है। चल तू अपने तखयल दे आधार ते कल्पना दे आधार ते दस आसमान दा रंग काला क्यों है। रंगश कबूद कर दिले अज पुरुष और साख्त
از بس کے دود آہ من از آسمان گزست. اے میرے بادشاہ میرے تڑپے ہردے چوں جڑے ہوکے نکلے نے او جد آسمان تک پہنچے نے انہاں نے ساڑ کے کالا کیتا ہے. بادشاہ نے گلوکڑی چ لے لیا. اتنے کال دے بھار تھلے تو جی رہے ہیں. اکال پرخ رحمت کرن بخشش کرن کال ختم ہوئے اکال پرگٹ ہوئے. اکال مہا آنند ہے. اکال ورتمان ہے. کال بھوت کال ہے. کال بھوش ہے. اور کال بھوش کی چنتا ہے. کال بھوت کال دیا یاداں نے پر اکال نہ بھوت کال دیا یاداں نہ بھوش دیا چنتاواں پرم آنند پرگٹ ہو گیا. اکال پرگٹ ہو گیا. بھگت کبیر کہندے نے دن سرین بید نہیں ساستر تہاں بسے نرنکارا کہت کبیر نرت سے دھیاو باوریا سنسارا. اے پاگل سنسیارے ہو واقعی جو بھوت کال دیا یاداں چ بیٹھا ہے انہوں کس طرح سیاح آخیا جا سکتا ہے. جو بھوش دیا چنتاواں دچ ڈبیا ہویا ہے اس نوں کیویں سیاح آخیا جا سکتا ہے. سیاح تے او جو ورتمان دچ جی رہا ہے اکال دچ جی رہا ہے کال دچ نہیں. اکال دے جین والا کال دیاں ساریاں پھائیاں نوں توڑ کے رکھ دیندا ہے. کال دے جال نوں توڑ کے رکھ دیندا ہے. تدی تے ستگراں دی بانی فرمان کر دیے کال جال جم جو ہو نہ ساکے سچ کا پنتھا تھاٹے ہو. اسے نوں دھن گرو گوبند سنگھ جی مہاراج فرمان کر دینے اکال ہیں اجال ہیں. ہے پربھو تو اکال ہیں تیرے اتے کال دا جال نہیں ہے. اور مٹ جاندہ ہے سمادھی دے سما کھو جاندہ ہے کال. سمسیاواں تے بھوش دیاں نے سمسیاواں تے ماضی دیاں سن تو یاداں سمسیا سمسیاواں دی یاداں کچھ بھوت کال نال سمبندت ہیں کچھ بھوش نال سمبندت نے. مٹ گئیاں ساریاں سمسیاواں کیونکہ ورتمان ایک چھن سمادھی. یا منک سمسیا چ جیوندا ہے یا سمادھی. سمادھی اکال ہے. سمسیا بھوت ہے. سمسیا بھوش ہے. سمادھی اکال ہے. اکال دا چنتن سمادھی لین کر دیا. اکال دی یاد کال نو مٹا کے رکھ دیندی ہے. اکال دا چنتن سچ دے مارگ تے چلنا ہے اور سچ تک پہنچنا ہے. کال جال جم جو ہو نہ ساکے سچ کا پنتھا ٹھاٹھیو.

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ। ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ, ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ। ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਦੇ ਵਿੱਚ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ ਕਿੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਵਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੁਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉੱਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢਹਿੰਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहते हैं ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर देच मनुख अपने मन नूं किस तरह बचावे। इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाज नी गोयन के दामन तरमकुन होशियार वास। तू लक्कड़ दे तख्ते नाल मैनू रस्सियां नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं डुबना भिजी ना गिला ना हो, तो मैं किस तरह बचावा, अपने आप नू किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनू साडे देश दे ऋषि मुनिया ने नाम दिता है कलयुग। ते कलयुग नू गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचण वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालियां नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने ए युग कलाल है, ए युग ही कलाल है, ए कलयुग ही कलाल है। अगर ये कलाल है तो फिर ये केड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है। धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है इसका सिरलेख इंज है, सलोक मर्दाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मर्दाना पर यह शब्द मर्दाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी। देखण नूं ते विचारीय सेवक सी, शिष्य सी, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मर्दाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं आउंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा, पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैन भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, ये ते अपना है। अगर मनुख को छुपाने की कोशिश कर रहा है, तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانا ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، خدا جی کردا ہے اپنا سینہ بھی چیر کے اے دے اگوں رکھ دے، لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، اے کدرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بننے دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے توں لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہتے ہیں چھپانا چاہتے ہیں، اتنی گلتے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نو ڈھکن دی لوڑ ہے، بشٹا نو ڈھکن دی لوڑ ہے، پھلاں دے تے چادر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے، گناہ نو ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا وچ ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دے نے۔ گندگی تے چادر پائی ہے، چادر دے چوں بھی بدبو باہر آ گئی ہے، چادر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے ہیں، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، یہ کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں، اس دا یہ مطلب نہیں کہ یہ کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نو یہ ڈھکے، پھل ننگے ہی ٹھیک رہندے نے۔ پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دے تے پٹیاں بنی ہوئی نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے نے میں تے بسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने, कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए, कपड़े वद्दे गए, सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है, निर्दोष है, हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है, ये ते बड़ा नंगा है। कमाल दी गल, एक दौर ऐसा लंघिया, ये ते बहुत गुनाहगार है, सब कुछ ढक के रखे है, ढके होया है। परिभाषा बदल गई, ये ते बहुत नंगा है, ये ते बहुत नंगा है। वक्त दा तकाजा, समय दा प्रभाव। तो ये शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण किया है। कल कल वाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब, कबाब नाल शराब जुड़ गई, शराब नाल कबाब जुड़ गया। ऐसा क्यों? शराब और हलवा इंज नहीं कहंदे, शराब और मिठाई ऐसा नहीं कहंदे, शराब और रोटी ऐसा नहीं कहंदे, शराब और अंब ऐसा नहीं कहंदे, शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध, शराब और दही, शराब और घी, ऐसा नहीं कहंदे, जबकि सारियां चीजां खाण वालियां। शराबो कबाब, कबाब नो शराब चाहिदी है, शराबी नो कबाब चाहिदा है। इना दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने, कबाब दी गल कर रहे ने। खाने कबाब जरूर खा, पर जिस तरह दा ढंग मैं तेनू बनाने दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी, पर जेडी मैं बनाने दा ढंग तेनू दसदा ओ पी। बन शराबी, बन कबाबी। ऐसा शराबी, ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नो मैखाना कहा जांदा सी, अज ते खेड ही कुछ होर हो गई, सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है? कल कल वाली काम मद, इसदे कोल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी, हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज, हे प्रभु तू जगत दा स्वामी, असी इस युग दे कामी, तो तालमेल किस तरह बैठे? एक दौर ऐसा भी लंघिया, हर पासे धर्म दी प्रदर्शनी सी, धर्म दी नुमाइश सी, बाहरों भी डुल डुल के धर्म पैंदा सी, गल दे च माल है, हत्थां च माल है, घर दे च मालां लटकियां हुई ने, ग्रंथ पए ने, तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर दे च भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है, धर्मशाल है। दौर बदलिया, घर विच बार बन गई, घर विच बोतलां आ गई, घर विच वैश्याले बन गए। हैरानगी दी गल, पहले घर मंदिर सन, घर धर्मशाल सन, हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने, भ्रष्टाचार दे अड्डे ने, दुराचार दे अड्डे ने,
دور بدلے ہے سمے دا پرواہ مہاراج کہندے کلال ہے اے یگ اور اے بنا رہا ہے کام دی شراب زیادہ چرچا اسے دی ہے زیادہ یہی دیکھا جا رہا ہے ٹی وی تے اخباراں وچ اشتہاراں وچ طرح طرح دے میگزین طرح طرح دے گندے ناول جنسیات نال بھریاں ہیاں کہانیاں ہر پاسوں اجاگر کام دی پردرشنی کام دی نمائش آخر منخ کل جو کچھ ہوئے گا اسے دی پردرشنی کرے گا آخر منخ کل جو کچھ ہے وہی باہر پرگٹ کرے گا کامی کام جیون دی ایک وقتی لوڑ ہو سکتا ہے کام جیون نہیں ہو سکتا لوڑ کتے ہی جیون نہیں ہوندی اسنو جس آلمانہ ڈھنگ نال دھن گرو ارجن دیو جی مہاراج نے بیان کیتا ہے آپ دے سامنے رکھا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجھائے بسرتے سمفیا پنکج پنک کہندے نے چکڑ نو پنکج پنک دے چو جمیا چکڑ دے چوں پیدا ہویا پنکج پنک نے جنم دیتا ہے چکڑ نے جنم دیتا ہے پنکج تو چکڑ کس نو جنم دیندا ہے چکڑ ایک چوٹی دے پھل نو جنم دیندا ہے جس نو کمل کہندے نے جس نو سورب کہندے نے جس نو کنج کہندے نے جنو پدم کہندے نے جنو سارنگ کہندے نے جس نو بارج کہندے نے دھارم گرنتھاں دے وچ غالباً اس دے 18 نام نے اور یہ دھرم دا پرتیک ہے اگر کوئی دھارمک منک ہے تو کہہ دیتا جاندا ہے تے کمل دی طرح بھارت دے مندراں دے گنبد کمل نے بودھ بھکشو جد سویرے سویرے بھکشا لئی چل دے نے حد وچ کمل دی پنکھڑی لے کے تاکہ احساس رہے وچر رہے ہیں بازار وچ گلیاں وچ کمل دی طرح رہنا ہے ڈبنا بھی نہیں بھیجنا بھی نہیں مہاراج کہنے پنکج فاتے پنک جو پنک تو جمیا سی چکڑ تو جمیا سی مہاراج کہنے چکڑی چی پھس کے رہ گیا پنکج فاتے پنک پنکج پنک دے پھس کے رہ گیا کدی ایسا ہوندا ہے سروور دا پانی سکن لگ پیندا ہے تے باہر دے جل جھرنے جو اس وچ آ رہے سن وہ اورودھ ہو جاندے نے رک جاندے نے پانی نیواں ہون لگ پیندا ہے اور اتنا نیواں کہ چکر دکھائی دین لگ پیندا ہے اور وہ کمل جو بہت اوپر اٹھایا ہویا سی چکر دے نیڑے چلا گیا پانی دے آسرے تھے بہت اچا اٹھیا سی بہت اچا اٹھیا سی نیواں چلا گیا تھلے چلا گیا لیکن اچانک زور دی بارش ہو گئی چاروں پاسے دا جل جھرنا جھرنیاں دا روپ دھارن کر سروور دی طرف آیا اور سروور بڑی تیزی نال بھرن لگ پیا جتنی تیزی نال پانی اچا ہو رہا ہے اتنی تیزی نال کمل اٹھ نہ سکیا جتنی گتی نال پانی اوپر اٹھ رہا ہے یہ گتی کمل اپنی بنا نہ سکیا ہویا کہ پانی اوپر چلا گیا کمل تھلے چلا گیا چکڑ تو جمیا پھر چکڑ دے پھس گیا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجھائے بسرتے سمفیا ایسا چکڑ وچ الجھے ہے اپنی سگندھ ہی بھول گیا اپنا سوپن ہی بھول گیا چکڑ تو جمیا سی ہن اپنے آپ نو چکڑ ہی سمجھ بیٹھا جنم کام تو ہے اگر جیون بھی کام بن جائے تو چکڑ تو جمیا اے کمل چکڑ وچ لین ہو گیا چکڑ چکڑ ہی بن کے رہ گیا
چکڑ کمل نہیں ہو سکیا. کام رام ہو جائے تو چکڑ کمل بن گیا ہے, کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا. یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے. کام تو جمع اے جیو کام دے چ ہی پھس کے رہ گیا. چاروں پاسے اج ناٹک فلما میگزین اشتہاری دنیا اخباری دنیا ٹی وی دی دنیا ریڈیو دی دنیا سماجک دنیا راجنیتک دنیا ہتا کہ دھارمک دنیا بھی کام دی نمائش تو بنا ہور کچھ رہ نہیں گئی. چاروں پاسے اس دی پردرشنی کارن یہ جڑا یگ ہے یہ کلال ہے دے کول شراب یہی شراب ہے. منکھاں نوں کسے ہور سرور دا پتہ ہی نہیں, کسے ہور نشے دا پتہ ہی نہیں. دنیا دے سارے نشے بھی کام دے آلے دوالے منڈلا رہے نے اور کام پربل نشہ جس دے منک بے سرت منک بے ہوش. یہ گل وکھری ہے کہ اتنا کھل کے اس وشے تے اتنا بولیا نہیں گیا لکھیا نہیں گیا, اور جد کسے نے کچھ لکھیا ہے تے اس گرنتھ نو دھرم گرنتھ نہیں آکھیا گیا, جد کوئی بولیا ہے تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا. حد ہو گئی. جس تو جیون جمے ہے اس من دے بول اینو ایک پاسے رکھ دئیے دھرم دا حصہ نہ مانیے تو پھر اے تے انج ہوئی جویں کہہ دئیے جنم ہی نہیں ہویا, یا جتھوں جنم ہویا اسی اسنوں مندے ہی نہیں. جیون ادھوں سفل ہو جاندا ہے کہ جمے کام دے چاں اے لین ہووے رام دے چ, یاترا سفل ہو جاندی ہے. چکڑ تو جمے ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے. کام تو جمے ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے. پانی تو بھی اچا اٹھے. کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے, اوپر نہیں اٹھن دیندا. اچانک دھنوان ہو گیا ہے, اچانک ستا مل گئی ہے, پربھتا مل گئی ہے, بڑی تیزی دے نال دھن سمپدا آئی ہے, نہیں سنبھال سکیا, غرق ہو گیا, ڈب گیا. آہستہ آہستہ جد سروور دے پانی پیندا ہے آہستہ آہستہ پھل بھی اوپر اٹھتا رہتا ہے, پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دے اپنے آپ نوں تیبر گتی چ اٹھا سکن. پانی دا ویک بڑا تیبر ہوئے, بڑے تیبرتا دے نال پانی ودا جا رہا ہے, اچا ہو رہا ہے, اور اسی تیبرتا دے نال او اپنے آپ نوں اچا کر سکے کٹھن ہو جاندا ہے, اوکھا ہو جاندا ہے. کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے, ویچ رہا ہے, پی رہا ہے, پلا رہا ہے. کل کل والی کام مد منوا پی منہار क्रोध कटोरी मोह भरी पिलावा अहंकार. ए समा ए युग ते कलाल है. काम दिया बोतला काम दी शराब सजा के बैठा है, पर किस प्याले विच पीती जांदी है اور ساکی کون ہے, پلان والا کون ہے. کہندے کلال ہووے شراب ہووے پیالہ نہیں ساکی نہیں تو میں خانے دا رنگ نہیں جمدا. اس کلال دا جو میں خانہ ہے رنگ جمے آیا ہے. کام مد کل کل والی کام مد منوا پیون ہار کرود کٹوری مو بھری پلاوا اہنکار. پیالہ ہے
क्रोध दा, साकी है अहंकार, और शराबी शराब दे पीण वाला है मनुख दा ए मन। तन भावें सारियां दे पानी पीण वाले हवन, मन ते सारियां दे शराब पीण वाले। तन भावें दुध पीण वाले हों, मन ते सारियां दे शराबी ने। ए गल वखरी है, दिस पैंदा है ए मुंह नाल दुध पी रहे है, मन नाल शराब पी रहे है। मुंह नाल भोजन छक रहे है, पर मन नाल ते शराब ही पी रहे है। शराबी काम दी शराब, शराब दा काम की है बेहोश करना। काम वासना एक ऐसी बेहोशी है जिस विच मनुख नू अपना नाम धाम कुछ भी चेते नहीं रहिंदा। कहिंदे जन्म दा कारण भी बेहोशी है, मरण दा साधन भी बेहोशी है। बेहोशी च जमदा है, बेहोशी च मरदा है। बेहोशी दे च मरण दी क्रिया चल रही है, और बेहोशी दे च ही जन्म दी क्रिया चल रही है। बेहोशी हावी है, जब काम दे च होश हो गया है तो फिर मरण दे च भी होश होवेगा, और जिसका मरण दे च होश हो गया है, ना फिर जन्म ना फिर मरण, फिर तो अगम्मी दुनिया दा वासी हो जांदा है। बहुत वड्डे अपराध करने अवन तो कई दफा मनुख अपने आप नू थोड़ा बेहोश करदा है, शराब पींदा है। ते जे काम दी शराब दा नशा मनुख दे मन नू हर वक्त चढ़िया होवे, तो इस दीआं अखां ते हर वक्त मैलियां रहणगीआं, इस दा तन ते हर वक्त मैला रहेगा। तो धन गुरु नानक देव जी महाराज कहिंदे ने, क्रोध कटोरी, क्रोध दा एक कटोरा है, प्याला है, मोह भरी, मुंह दे च क्रोध भरिया है, मुंह कटोरा बनया होया है। इहदे च की है, काम दी शराब और क्रोध कटोरा बनया है, क्योंकि क्रोध ते मुंह दे राही ज्यादा प्रगट होंदा है। भावें क्रोध अखां च भी प्रगट होंदा है, भावें क्रोध हत्थां च भी प्रगट होंदा है, भावें क्रोध चेहरे ते भी प्रगट होंदा है, पर क्रोध दी अस्थूल क्रिया बहुती जबान तो प्रगट होंदी है। और जब जबान चो क्रोध निकलन लग पवे तो जबान सख्त होंदी है। कहिंदे ने जबान दी सख्ती परमात्मा नू पसंद नहीं। खुदा को न मंजूर थी सख्ती जुबान में, इसीलिए न हड्डी रखी जुबान में। जबान दे च उसने हड्डी नहीं रखी, सख्ती नहीं चाहिए जबान दे। और जो जबान दे सख्ती ले आया है, समझ लो जबान दे च हड्डी आ गई है, इदे हलक दे च हड्डी आ गई है, इसकी जबान सख्त हो गई है। घरेलू बहुते कलेश जबान दी सख्ती तो पैदा होते हैं। बहुत सारे संघर्ष ते लड़ाइया दा कारण मनुख दियां अखां नहीं ने, मनुख दे कान नहीं ने, मनुख दी नासका नहीं है, मनुख दे हाथ पैर भी नहीं, मनुख दी जबान है। अगर कल कलेश दा मूल केंद्र लभांगे किस कारण करके होया है, तो जबान ही मिलेगी। क्रोध कटोरी मोह भरी पिलावा अहंकार, पिलावा कौन है, साकी कौन है, अहंकार पेश करने वाला अहंकार, मैं हां। जितना अहंकारी मनुख होवेगा उतना क्रोधी होवेगा, जितना अहंकारी मनुख होवेगा उतना ही कामी होवेगा। ताई ये दोवां दा कट्ठा जिक्र कीता मेरे पातशाह दी बाणी ने, काम क्रोध काया को गाले, ज्यों कंचन सोहागा डाले। जिवें सोने नूं सोहागा डाल के रख देंदा है, काम ते क्रोध मनुख दी काया नूं गाल के रख देंदा है। काया दे बहुत सारे क्रोध, काया दे बहुत सारे रोगां दा मूल कारण असीम क्रोध असीम काम। अगर काम सीमा दे चाहे ते क्रोध खत्म हो गया, इस मनुख दी काया कंचन वर्गी हो सकती है।
कंचन वर्गी का आया। जे प्रसाद अरोग कंचन देही लिवलावो तिस राम सनेही। सोना की सोना होवेगा काया ही सोना है, काया ही कंचन है। पर काया नू कंचन बनाना किसे किसे नू आंदा है, काया नू लोहा बना के और जंगाल ला देना इस सब नू आंदा है। और गुरु नानक ने इसका बड़ा जिक्र किया। कल कल वाली काम मद मनवा पीवन हार, क्रोध कटोरी मोह भरी पिलावा अहंकार। मजलिस भी चाहिए, शराब कली के में पीए, कोई महफिल कोई साथी, यही कारण है शराबी साथी लभ देना है, साथ लभ देना है। तो मजलिस वास्तविक केड़ी है, महाराज कहते हैं मजलिस कूड़े लभ दी पी पी होए खुआर, झूठे लोभ दी महफिल। झूठ क्यों कह देता, लोभी झूठा ही होता है। झूठ क्यों कह देता, जीवन सीमा विच है लोभ असीम है। कितना जीवेगा, 100 साल, चलो 150 साल तक जी रहेगा। जीवन दी सीमा है, मनुख दे लोभ दी सीमा नहीं है। आज तक किसी भी पैमाने नाल मनुख दा लोभ नापिया नहीं गया। ये गल वखरी है, हिमालिया दी बुलंदी नाप ली गई है, प्रशांत महासागर दी गहराई नाप ली गई है, सूरज चंद तारियां दी बुलंदी नाप ली गई है। ये लोभ किथे खत्म होता है, सीमा अजे भी पकड़ च नहीं आई। किथे खत्म होगा, किथे गल मुकेगी। इति सहस खटे लख को उठ धावे, तृप्त ना आवे माया पाछे पावे। कहिंदे ने एक राजे ने एक भिक्षु नू, बौद्ध भिक्षु नू बेनती की थी, बड़ा आनंद दिखाई देंदा है थोड़े कोल, बड़ा सरूर बड़ा रस, साड़ी झोली च भी पाओ। ये भिक्षु कहन लगा, अच्छा मैं कल जब थोड़े द्वार ते भिक्षा मंगण आवांगा तो कुछ भिक्षा मैं थोड़ी झोली च भी पा देंगा। तुसी पदार्थ मेरे पात्र दे च पाना, परमात्मा दी कुछ गल्ला मैं थोड़े पात्र दे च पाण दी कोशिश करांगा। और अक्सर संत ते संसारी पदार्थ ते परमात्मा दा वट्टा सट्टा करदे ही रहे ने। वो पदार्थ चोली च पा देंदे रहे ने, वो परमात्मा दी गल सुना देंदा रहे। आदकाल तो ऐसा चलदा रहे। राजा खुश होया और कहन लगा, ए भिक्षु फिर कल सब तो पहले साढ़े घर ही आना, इत्थे ही आना, असी भिक्षा लेके खड़े आवांगे। अक्सर बौद्ध भिक्षुआं नूं भिक्षा देण लई भिक्षा दाते बार खड़े होंदे ने और देंदे ने। जिथे जिथे बौद्ध धर्म है ये दृश्य बहुत देखने नूं मिलदे ने। राजा भिक्षा लेके पके हुए पकवान तरह तरह दे बार लेके खड़ा है। भिक्षु पात्र ले आया और आखिया, राजन पाओ। वो खीर पाई, राजे ने थल्ले डुल गई। भिक्षु ने किया, होर पदार्थ पाओ। राजे ने सोचा शायद कोई करामाती गल होवे, पात्र आपे ठीक हो जाए। तो फिर हलवा पाया, पूड़ियां पाईया, थल्ले डिग गई। होर पदार्थ पाओ, तरह तरह दे बने हुए होर पकवान उस पात्र दे पाए, पकवान थल्ले बिखर दे गए, गिर दे गए। भिक्षु दा पात्र अगे है। राजा कहिंदा है, ऐ भिक्षु तुसी भिक्षा मंगण ते आ गए और राज द्वार ते आए, पर कम से कम अपना भिक्षा पात्र ते वेख लेंदे, ये ते टुटिया होया, इहदा थल्ले पेंदा ही नहीं है। राजन फिर मैं यही गल तैनू आखा,
तू रब दी गल मैथों सुनना चाहना है, परमात्मा दा ज्ञान मैथों लेना चाहना है, तेनू अपना छलनी मन नहीं दिखाई देंदा। तेरे दित्ते हुए पदार्थ मेरे पात्र तो डुल गए, मेरा दित्ता होया परमात्मा दा ज्ञान भी तेरे पात्र तो डुल जाएगा। पहले अपना पात्र ठीक कर, भिक्षा मिल जाएगी। पहले अपना मन ठीक कर, भगवान मिल जाएगा। मजलस कूड़े लब दी पी पी होए खुआर, इस शराब नू पी पी के दुनिया खुआर हो रही है और अपना जीवन अजाई गवा रही है, लेकिन शराब नाल कबाब जुड़े होया है। और अक्सर जद शराब दी गल चले शराबो कबाब, कबाब दी गल चले शराबो कबाब, कबाबो शराब, शराब कबाब खांदे हो। हालांकि एक पीण वाला है, एक खाण वाला है, पर शराब नाल कबाब जुड़ गया। धन गुरु नानक देव जी महाराज कहिंदे ने कबाब खाने ने, तो जिस ढंग नाल मैं तेनू जबा करन नू दसदा, बकरे नू इस ढंग नाल जबा कर। और जब तू उस छुरे नाल जबा करेगा और मेरे दसे ढंग दे मुताबिक करेगा, तो जब उस बकरे च खून निकल जाएगा, जान निकल जाएगी, वो जड़ा मांस होवेगा जे किधरे तू खा लवे, कदी जिंदगी तेनू भुखी नहीं लगेगी। हर वक्त रजिया रहेगा, हर वक्त त्रिपत रहेगा। तो जे हुण पुछिए बाबा किड़ा छुराया हो, गुरु नानक दे बोल बड़े कीमती है। सच की काती सच सब सार, छुरा होवे सच दा। सच नू छुरा क्यों कह दिता? सच ऐसा छुरा है, ये दो धारा खंडा है और दो नौका खंडा है। सच बोलांगे दूजे नू भी चुभदा है, अपने नू भी चुभदा है। ये दूजे नू भी घायल करेगा, अपने नू भी करेगा। इस वास्ते सच बोलना कठिन है, कठिन है। ये दूजे नू चुभेगा पर अपने नू भी चुभेगा, और जद चुभेगा कटेगा, तो छुरे दा एक कम है, जद किसे दी गर्दन कटे, किसे दे अंग नू कटे, किसे नू चुभे, तो खून ते निकलेगा। अगर सच दे छुरे नाल जबा करिए और सच दा छुरा ए चुभे दो दारा, तो झूठ ते निकलेगा। झूठ दा ही खून मनुख दे अंदर है, खून नहीं है, झूठ है मनुख दे अंदर। बाहर दे छुरे नाल शरीर चो खून निकलदा है, सच दे छुरे नाल कोई जबा होवे अंदरों झूठ निकलदा है। सच की काती सच सब सार, घाड़ तिसकी अपर अपार। ये जो सच दा छुरा है, इदा लोहा सच है, इसकी जो धारा है घाड़त है वो भी सच है। किसका कुठा होवे सेख, लहू लब निखथा वेख। अगर इस छुरे नाल जे किधरे कुठा करें, दो तरीके ने, कुठा झटका। एक झटके नाल गर्दन अलग की थी, झटका। आहिस्ता आहिस्ता रेत के गर्दन अलग की थी, इनू कुठा कहंदे ने, कोहना आहिस्ता आहिस्ता। जे तू इस ढंग नाल आहिस्ता आहिस्ता कोवे, सच नू सहजे उचारण करना पैंदा है। और सच की है परमात्मा दा नाम, ये पहले जबान ते आवे तो जबान दे चों हड्डी निकलेगी, जबान दे चों सख्ती निकलेगी। ये हो नहीं सकदा, जिस जबान ते राम है उस जबान दे सख्ती होए, जिस जबान ते वाहेगुरु है उस जबान ते क्रोध होवे, ये हो ही नहीं सकदा। जहर इस गल दा सबूत है, अजे जबान ने
امرت دا رس نہیں مانے. سختی اس گل دا ثبوت ہے. اس زبان زبان نہیں رہ گئی کیونکہ زبان دے ہڈی نہیں آندی. زبان دے سختی نہیں آندی. زبان دے ہڈی آ گئی ہے. یہ ماس دا ٹکڑا تے بن کے رہ گئی. زبان نہیں ہے. تس کا کٹھا ہووے سیک لہو لب نکھتھا ویک. پرماتما دے نام نو چھوڑا کہہ دیتا ہے گرو نانک نے. ایسا چھوڑا ہے کو کے رکھ دے گا. چھوڑے نے کونا ہے تو نکلے گا کی نکلے گا کام نکلے گا لو.